0: डॉक्टर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे, जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
1: बैंक अलबीब, रिश्ता भरोसे का।
2: मेरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड।
3: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई।
2: हाने यचो स्टोर नज बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
3: राबते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 आई 0242460100।
4: अस्सलाम वालेकुम अदा।
5: वालेकुम अस्सलाम अदा, छो परेशान आई?
4: अदा नओ दुकान खोलियो तम पर हले ही न तो, छा कजे?
5: अदा दुकान जी मशवरी कराई थई
4: न अदा?
2: यार आज कल शहरन तोड़े गोठन में जी मेरा पर एफएम 94 ही हले थो। मु पंजो दुकान खोलियो तो एफएम मेरा पर ते पब्लिसिटी कराई। कारोबार एड़ो कामयाब हो जो एड बंद कराण ते दिल्ली न थी चवे।
4: मुझे दुकान जी बेड हलंदी?
5: हां दा, कारोबारी इश्तिहारात आम इतला मिलाद मजलिस सालगिरह जी मुबारक मतलब हर किस्म जी एडवर्टाइजिंग हलंदी आए।
4: अदा जल्दी कर मुखे बुंजी एड्रेस तो बुदा।
2: ऑफिस जी मेरापुर एफएम 94 नज गर्ल्स डिग्री कॉलेज हालानी रोड मेरापुर।
5: राबते लाए हाकिम अली जिसकानी
6: 03013992836
2: आई मोहम्मद उमर गोरी 01315724।
7: मेहराबपुर के हो तो आवाज भी मेहराबपुर की है, सुनते रहो जी एफएम 94।
8: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي بل اياه تدعون بلکہ صرف اسی کو تم پکارتے ہو، یعنی توحید یا اللہ کو پکارنے کی بات جو ہے یہ انسانی فطرت میں ہے۔ تکلیف کے وقت سب معبود گم ہو جاتے ہیں۔ فَيَكْشِفُ مَا تَدْعُونَ إِلَيْهِ إِنشَاءَ، پھر وہ کھول دیتا ہے تم سے جس چیز کی طرف تے ہو، اگر چاہتا ہے تو تمہاری تکلیف دور کر دیتا ہے۔ وَتَنْسَوْنَ مَا تُشْرِكُونَ، اور تم بھول جاتے ہو جن کو تم شریک ٹھہراتے ہو، اس وقت تم صرف اللہ ہی کو پکارتے ہو، باقی معبود گم ہو جاتے ہیں۔ وَلَقَدْ أَرْسَلْنَا إِلَىٰ أُمَمٍ مِّن قَبْلِكَ، اور البتہ تحقیق بھیجے ہم نے آپ سے پہلے کئی امتوں کی طرف، کیا بھیجے؟ رسول بھیجے۔ فَأَخَذْنَاهُمْ بِالْبَأْسَاءِ وَالضَّرَّاءِ، پھر ہم نے پکڑا ان کو ساتھ تنگی اور مصیبت کے، تنگی تکلیف میں، مصائب و آلام میں، یعنی جب انہوں نے نہیں مانا تو ہم نے ان کو عذاب میں مبتلا کیا۔ قرآن پاک کی ایک اور سورت میں بھی آتا ہے، سورت فاطر میں، وَإِمْ مِنْ أُمَّتٍ إِلَّا خَلَا فِيهَا نَذِيرٌ، کوئی امت ایسی نہیں گزری جس میں کوئی ڈرانے والا نہ آیا، یعنی ہر جگہ اللہ تعالیٰ نے پیغمبر بھیجے، پھر جب لوگوں نے ان کی بات نہیں مانی تو اللہ نے ان پہ عذاب بھیجا۔ لَعَلَّهُمْ يَتَدَرَّعُونَ، شاید کہ وہ جھک جائیں، عاجزی کریں۔ یتدرعون کا لفظ جو ہے دعا در عین سے ہے، درعن تذلل کے معنی میں، یعنی خشوع و خضوع اور احساس سے انکساری یا عجز کے ساتھ کسی کی طرف جھکنا، یہاں دل کی خشیت کی طرف اشارہ ہے۔ اور اس کے مقابلے میں قساوت کا لفظ آتا ہے جو دل کی سختی کے لیے ہوتا ہے، بے خوفی کے لیے۔ فلولا اذ جاءہم بأسنا، پھر ایسا کیوں نہ ہوا کہ جب ان کے پاس ہمارا عذاب آیا، تضرعوا، وہ جھک جاتے، وہ خشوع و خضوع اختیار کرتے۔ ولکن قست قلوبهم، لیکن ان کے تو دل سخت ہو گئے تھے۔ وزین لهم الشیطان ما کانوا یعملون، اور شیطان نے ان کے اعمال ان کے لیے خوبصورت بنا دیے تھے، ان کی بدعمالیوں پر

0: वठनी पवंदी मायरे अमराज नक कन गलो पुरानो नज़लो निचो मथे जो सूर नजर जी कमजोरी कन जो वण कन जो सूर घट बुधण में अचण शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंघ टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधण जिगर जा मर्ज हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जी कामयाब इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी खारिश फट फुरड़ियों बारन में कद जो न वधण मर्दन ऐं औरतुनि में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-9196-851
1: खूबसूरतीअ जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अव्हां जी स्किन खे बणाए निखरी ऐं चमकदार सिर्फ 2 ॾींहनि में डार्क स्पॉट्स खे करे खत्म ऐं ॾींहं कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर ॾींहं जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: मेरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
3: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंग सीमेंट रेती क्रेश ऐं रंग वगैरह बाजार खां बारियत दस्तियाब आहिनि
2: हाणे अचो मेरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
3: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 ऐं 0242460100
4: السلام علیکم ادا
5: وعلیکم السلام ادا چھو پریشان آئی
4: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
5: ادا دکان جی مشوری کرائی تھئی
4: نہ ادا
2: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
4: مجھے دکان جی بیٹھ ہلندی
5: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
4: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
2: آفیس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پور
5: رابطے لائے حاکم علی جسکانی
6: 03013992836
7: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: पुराणो नज़लो निछो मथे जो सूर नज़र जी कमजोरी कन जो वण कन जो सूर घट ॿुधण में अचण शुगर ब्लड प्रेशर दिल जा मर्ज़ फालिज खंघ टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधण जिगर जा मर्ज़ हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सिखारिश फट फुरड़ियूं ॿारनि में मर्दनि ऐं औरतुनि में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-96-8851
1: This program is brought to you by
2: Bankal Habib Rishta Bharose Ka
3: السلام علیکم ادا
4: وعلیکم السلام ادا چھو پریشان آئیں
3: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
4: ادا دکان جی مشوری کرائی تھئی
3: نہ ادا
5: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
3: مجھے دکان جی بے ڈرندی
4: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
3: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدھا
5: آفیس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پور
4: رابطے لائے حاکم علی جسکانی
6: 0301-399-2836
7: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: सूर नजर जी कमजोरी कन जो वण कन जो सूर घट बुधण में अचण शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंघ टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधण जिगर जा मर्ज हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जी कामयाब इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी खारिश फट फुरड़ियों ॿारन में कद जो न वधण मर्दन ऐं औरतुन में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-96-8151
1: This program is brought to you by
2: जॾहिं माउ पंहिंजो ख़्यालु रखंदी आहे त सिहत नसलनि ताईं हलंदी आहे ही पैगाम कश फाउंडेशन ऐं कैनेडियन गवर्नमेंट जे तरफ़ां पेश कयो वियो
3: السلام علیکم ادا
4: وعلیکم السلام ادا چھو پریشان آئیں
3: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
4: ادا دکان جی مشوری کرائی تھئی
3: نہ ادا
5: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
3: مجھے دکان جی بے ڈرندی
4: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
3: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدھا
5: آفیس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پور
4: رابطے لائے حاکم علی جسکانی
6: 0301-399-2836
5: آئی محمد عمر گوری 0319-1558-724
7: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94

0: It's 4 p.m. This time check is brought to you by
1: जॾहिं माउ पंहिंजो ख़्यालु रखंदी आहे त सिहत नसलनि ताईं हलंदी आहे. हीउ पैगाम कश फाउंडेशन ऐं कैनेडियन गवर्नमेंट जे तरफ़ां पेश कयो वियो.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज़.
3: मुड़ुस कराए रहियो आहे. ॿावीह ॾींहं पहिरीं लाहौर मां खयो वियो, पंद्रहं ॾींहं रखियो वियो, पंज ॾींहं पहिरीं हिते आंदो वियो आहे. केस बि कूड़ा दाख़िल कया विया आहिनि. जंहिं फ्लैट मां गिरफ़्तारी ॾेखारी भई मुंहिंजो न आहे. अॻूणे मुड़ुस टे महीना पहिरीं तलाक ॾिनी हुई, निकाह रजिस्टर थियल न हो. منشیات کیس میں گرفتار کوکین کوئن انمول اور پنکی کراچی ہے ملیر کی عدالت میں پیش. پولیس جو عدالت ان کی جانچ لائے پنکی جو ودھیک ریمانڈ ڈیڑھ جی سدا ملیر کی عدالت پنکی کے ریمانڈ والی سدا رد کر چھڑی. کیس جیل موکلنے جو حکم جانچ آفیسر کا 14 ڈی اندر چالان طلب. پولیس جو عدالت کے فیصلے کے چیلنج کرنے جو اعلان. کراچی جی عدالت پولیس کی ریمانڈ والی درخواست محفوظ کر فیصلہ اجا جاری نہ کرو.

0: थेला ॿियो थेला सिविल प्रोसीजर ते डिवाइड. सो आहे त टॉपिक वॾो, हाणे हुनखे जीअं चवंदा न समुझ खे कूज़े में कीअं. बहरहाल हिन जूं टे कंडीशन्स आहिनि, अगरि टिनि कंडीशन्स ते अगरि उहो कोई बि चेक बीहे थो त हुन में क्रिमिनल लाइबिलिटी लॻी थी वञे. जीअं मां तव्हांखे चयो, हू इशूड द चेक, वाट वॉज़ द पर्पज़ ऑफ इशूअंस ऑफ चेक, ऐं फॉर विच thing it was issued, plus mein, there was an intention of dishonesty included. Agar ye tre shayun aahen, the check will be dishonored. Agar check na hai, toh criminal liability mein nahi indo.
1: Theek hai. Achha, haane FIR te hinan jo sawal aayo, haane sa procedure hi tarpa chon ka. Check dishonored thi payo, aane FIR je lai je ko at thanan te vanyan ka maanu, ta awaan ki khabar aate FIR ta suthri thi koon pa hi paan wat. Ta उन खां पहिरियां जेको आहे त मामला सेट थी वञणु घुरिजनि या तव्हां रिकमेंड इहो कंदो त एफ आई आर ई कराइणु घुरिजे.
0: मां अॼु खां 6 महीना 7 महीना अगरि असां पोइ ते हलिया वञूं त पाण हिकिड़ो प्रोग्राम कयोसीं मिली करे अल्टरनेटिव डिस्प्यूट रेज़ोल्यूशन.
1: ए डी आर
0: अल्टरनेटिव डिस्प्यूट रेज़ोल्यूशन इज़ वन ऑफ द बेस्ट प्रैक्टिसिंग थीम आहे हिन वक़्तु जेको इहो हले थो पियो. त उन में मेजॉरिटी ऑफ द केसिस अहिड़ा जेकी सालनि खां पेंडिंग में पिया आहिनि ऐं उन जो को हिकिड़ो कंक्लूजन नथो निकिरे. साल ब साल अगरि मिसाल को वालिद आहे उहो केस थो करे त अगरि उहो मिसाल को ग्रैंड पेरेंट आहे उहो केस करे थो त पुट था अचनि. पुट केस अगरि केस हलाईंदे हलाईंदे वीचारा फोत था थी वञनि त पोटा था अचनि. सो सालनि जा साल केस हलंदा रहंदा आहिनि. कंक्लूजन निकिरंदो पर वॾी टाइम माना हिकिड़ो लेंथी प्रोसेस थी वेंदो. उन लेंथी प्रोसेस खां बचण जे लाइ ऐं हद खां वधीक एक्सपेंसिव यूज़ करण खां बहितरु आहे त अगरि इन प्रोसेस खे थ्रू अल्टरनेटिव डिस्प्यूट रेज़ोल्यूशन जेके असां आर्बिट्रेशन ऐं मीडिएटेशन चवंदा आहियूं, हिन सिचुएशन में अगरि नेगोशिएबल जेके असां नेगोशिएशन्स अगरि हिन सिचुएशन में अगरि कोई मिली करे कंहिंसां नेगोशिएशन करे छॾे. नेगोशिएशन्स चइबो आहे, सॉरी अगरि प्रोनाउंसिएशन थोरी घटि थी थिए छो की असांजी लैंग्वेज त पहिरीं असांजी सिंधी आहे. ठीकु आहे न, त इन जे करे अगरि को वर्डन में अगरि थी वञे छा प्रोनाउंसिएशन त मां माज़रत कंदुमि ॿुधण वारनि खे. ठीकु आहे न, त असां हर ॾींहुं इंसान लर्नर आहे, सिखे थो पियो. सो नेगोशिएशन्स में वञी करे इन प्रॉब्लम खे सॉर्ट आउट करे, छोकी ॿ पार्टियूं वेही करे ईज़िली इन प्रॉब्लम खे सॉर्ट आउट करे सघनि थियूं. अदरवाइज़ न कंदो त हुन में जे क्रिमिनल लिटिगेशन ऐं सिविल जेके आहे न लिटिगेशन्स ॿई हिन में इन्वॉल्व.
1: कॉलर शामिल करे मां हिन सां रेलिवेंट तव्हां सां सवाल कंदुसि. अस्सलामु अलैकुम जी, केरु था ॻाल्हायो था? ओके, सवाल मां को पुछणु चाहींदो?
2: हा सर, असांजो हिकिड़ो केस आहे जेको हिन ज़मीन जा
1: जी
2: हाणे पोइ असांजो कोर्ट मां नथो थिए थिए त हुन में वञो जेको आहे सिविल कोर्ट में वञो न कयूं, इहो छा मसइलो थींदो?
0: मां थोरो
1: अच्छा थोरो रिपीट कयो मसइलो, छा सां ज़मीन सां रेलिवेंट आहे? ज़मीन जो आहे
2: सर, घर जी सनत आहे. हाणे उहा असां केस विधोसीं कोर्ट शिकारपुर में, हाणे उहो चए थो सिविल कोर्ट में वञो जज जो.
1: अच्छा, सिविल मैटर आहे जेको हिननि जेको आहे त
0: आई थिंक मूंखे इहो लॻे थो त हिननि अगरि ज़मीन जो मसइलो आहे त 145 क्रिमिनल प्रोसीजर कोड इहो हूंदो आहे त हिकिड़ी असां मिसलिनियस एप्लीकेशन ॾींदा आहियूं कंहिं बि हद जे मैजिस्ट्रेट वटि की हिन प्रॉपर्टी ते जेको आहे न माना हीअं सम्झो त जान जो ख़तरो या जहिड़े जो ख़तरो या थी सघे थो किथे डेथ बि थी वञे त उते इंटरवीन कयो ऐं प्रॉब्लम खे सॉर्ट आउट कयो. पर इन मामलनि में मैजिस्ट्रेट छा कंदो आहे, पुलिस खां रिपोर्ट घुराईंदो आहे ऐं ॾिसंदो आहे त अगरि जहिड़ो हद खां वधीक वधियल आहे त ॿिन्हिनि पार्टीज़ खे जेको आहे न घुराए करे मसइले खे सॉर्ट आउट कराईंदो आहे. अदरवाइज़ इहे सिचुएशन्स काॾे हलिया वेंदा आहिनि सिविल उनमें सिविल लिटिगेशन्स में. अगरि इंटाइटलमेंट सां इशू आहे, प्रॉपर्टी कंहिंजे नाले ते आहे, त डेफिनेटली उहो जेको इशू वेंदो उहो सिविल प्रोसीजर में हले वेंदो ऐं सिविल लिटिगेशन में वेंदो.
1: ठीकु आहे
0: जी, डिक्लेरेशन में हलिया वेंदा. हिन खे त सिविल कोड में वञी करे डिक्लेरेशन घुरनि ऐं पार्टीशन जी डिमांड करनि.
1: ऑल राइट, सो हिकिड़ो वॉइस नोट आहे, प्रोग्राम में शामिल कंदुसि. लेट्स सी छा पिया चवनि.
3: सर, आउं फयाज़ अहमद खेरपुर खां अव्हांजो प्रोग्राम ॿुधी रहियो आहियां. सर, हिन टॉपिक जे हवाले सां मुंहिंजो हिकिड़ो सुवाल आहे. अदालत में चेक बाउंस वारो केस आमतौर ते केतिरो वक़्तु हली सघे थो ऐं मुतासिर माण्हुनि खे कहिड़ो रिलीफ मिली सघे थो?
1: ठीक आहे, तव्हांजी महिरबानी अदा फयाज़, तव्हां प्रोग्राम में शामिल थिया, तव्हांजो फीडबैक बि शामिल कंदासीं. ऐं हिकिड़ो ॿियो वॉइस नोट आहे, इहो शामिल करे पाण खे प्रोग्राम कंक्लूड करिणो आहे. 5 मिंट अची बचिया आहिनि. ठीकु आहे, सो ही छा पिया चवनि? अचो ॿुधूं पिया.
4: मुंहिंजो सर शहबाज खां हिकिड़ो नंढो सवाल हुयो त अगरि कोई माण्हू असांखे चेक ॾिए थो कंहिं बि डेट जो, ठीकु आहे, पोइ अगरि उनजे अकाउंट में उन वक़्तु पैसा न आहिनि त पोइ छा असां उनजे ख़िलाफ़ काई कानूनी कारवाई करे था सघूं?
1: अदा थोड़ो सबर कंजो यकदम तकड़ा न थी जो
0: ये एक बड़ी डियो मां ता के वही गल की त इंटेंशन ट्रांजैक्शन मुसलसल हलंदी दी अचे त उन में बदनीयती शामिल नहीं
1: अच्छा अक्सर इन सिचुएशन में ये थिंदो आ त चेक डिनर जो कोना अगर उनके टाइम खपवा तो फ्राइडे ते देई छड़दो आ ठीक आ चीदा बडी मखे मिली आ मंडे ते वनी करे हो करा उन के एडो ख्याल होंदो आ जो फोन कंदो यार हाली फिलहाल ता बैंक न वी जो मां पेमेंट क्लियर करा विज रहे अमाउंट विज रहे देन तवा कंजो पर कुछ मानु लाई तकड़ा होंदा
0: بس ہانے افضل
1: چتائن اسا ونیو پیا
0: آئی تھنک افضل سوال کیا افضل جو بھی یہی سوال
1: ا جی جی
0: تا اسا انٹینشن دسن نو
1: اوکے
0: ان میں کرمنل انٹینشن یا ڈس اونیسٹی جی کیا نا اویلیبل ائے یا نہ اگر شروع کھائیں گا
1: جی جی
0: تا وہ چیک جو ہے نا کرمنل ان میں جورسڈکشن میں ہلے ویندو اگر ڈس اونیسٹی نہ ہے وہ سول لٹیگیشن میں ویندو اگر سپوز ان کا پو اماؤنٹ نہ تو دے پیو ان اماؤنٹ ریکور کرنا ہو تو سوٹ فور اسا ریکوری میں ہلیا ویندا یا سمری سوٹ اسا ان کے چاونا
1: مطلب 489 ایف میں جو کہ ڈس اونیسٹی اگر ثابت تھی پئی تے سیکشن تحت جو
0: جی ماں انگریڈینٹس اویلیبل ماں جی انگریڈینٹس کچھ منٹ اگ میں جے کہ بدھا اگر وہ ٹری انگریڈینٹس اویلیبل ہن میں آہن چیک ڈس اون ڈس اونر تھے تو وتھ میمو
1: اوکے
0: تا ان کا پو تا جو کہ نا کرے ان میں ونی سگو تا چا تن یا ایف آئی آر میں ونی سگو تا ادروائز نہ تے سول ڈسپیوٹ ان سول جورسڈکشن میں ویندا چ کہ اماؤنٹ تو ریکور تھی ہلے تو فائن اینڈ پنشمنٹ
1: سول ہلے پانی بنے پنشمنٹ کتری ہے سر اگر مثال چیک باؤنس تھے پے اور ڈس آنر کرائے پیا بچن ائی ڈس اونیسٹی واقعی ثابت تھے پے ایک مانو ہے جو ٹائم وٹھن لائے مسلسل جو ات ڈٹائے رہو ہے
0: جی جی
1: ماں ظاہر تھی پے تو ان کے پیمنٹ دینی ہی کو
0: نہیں ان کے نہ دینی وہ ڈس اونیسٹی
1: مطلب
0: نظر اچے دی پے اس اپیئرنگ ان دی فیس اف
1: یس ایف آئی آر تھی وے تے کتری ان کے جو ات پنشمنٹ ملی سکے تھے
0: ان کے اس پر سیکشن بابا 3 سال لکھلا اینڈ فائن لکھلا
1: اوکے
0: ٹھیک ہے وہ پنشمنٹ جی اتری ہے پلس میں ڈپینڈ کرے تو دا کیسز 6 مہینوں میں بھی ہلی سکن تھا سال میں بھی ہلی سکن تھا ان جو الٹیمیٹ جو کنکلوژن آ وہ پنشمنٹ ہے فائن ہی
1: اوکے اچھا ہلو ٹھیک ہے ایف آئی آر تھی ونے تھی تا یو چھا بیلیبل ہے جو کو ایکیوزڈ پرسن آئے وہ بیل کرائے سکے تھو
0: یہ بیلیبل ان سینس میں آ تا اماؤنٹ ڈٹھو ویندو مثال اگر کہ 2000 جو 5000 جو 10000 جو اماؤنٹ وہ تے مانو کڑے ٹائم بھی دے سکے تھو اگر اماؤنٹ کروڑن میں آ لکھن میں آ تو نان بیلیبل سیکشن تھی ویندو
1: اوکے
0: ان دے لائے تاں کہ وری جو بیل دے لائے او بیل جو کچھ ریکوائرمنٹس ہیں جی اساں بیل تے بھی پینو ٹاپک کرے چکا ہوں پریئرس بیل جی ریکوائرمنٹ چاہن پوسٹرس بیل جی ریکوائرمنٹ چاہن اگر ان ریکوائرمنٹس میں اچے تو پیو تو ان جی بیل تھی سکے تھی پئی ادروائز اگر اماؤنٹ الائی ودیکا تا ان اماؤنٹ کا پو ڈیپینڈ کرے تو تا چھا کمپلیننٹ اکیوز پرسن جو میلا فائیڈ ظاہر کرے سگیو یا نہ کرے سگیو اگر میلا فائیڈ ظاہر کرے بھی ان جو ایکس ریا مینس ریا بھی اگر ظاہر کرے تو ونے پروف کرے تو ونے تا آٹومیٹک ان جی بیل ڈسمس تھی ویندی ادروائز بینیفٹ آف ڈاؤٹ تے جو نا ان کے بیل جو نا فردر انکوائری تے ان کے بیل ملی سکے تھی
1: پئی ٹھیک ہے چلو ایف آئی آر تھی وئی ٹھیک ہے اکیوز پرسن کے جیل تھی وئی ہن وکٹم کے پیسہ کیڑ دیندو
0: ماں ون سیکنڈ چاہ کہ کرمنل پروسیجر صرف اے صرف پنشمنٹ اے سزا ہی دیندو یا فائن امپوز کندو پر جکی اماؤنٹ آ وہ الٹیمیٹ جو ریکور تھیندو وہ تھیندو سوٹ فور ریکوری یا سمری سوٹ میں تا گھومی پھری اگر اساں چوں تا اساں کے اماؤنٹ ملن ہوئی سول پروسیجر میں یا سول لٹیگیشن سا ملنا کرمنل میں ذرا سا پنش کرائے
1: پنشمنٹ ملدی
0: ہے پنشمنٹ کرائے
1: تے ان تے اساں سول تے جو تے پو نیکسٹ پروگرام میں پارٹ ڈسکشن کرنا سی
0: ضرور اگر
1: ٹائم سا ٹائم
0: ان انشاءاللہ ان دا ٹائم میں نتی اساں نے جو نا سمری سوٹ ہے ان سا سول سا ریلیٹڈ ان جا ایشوز ہیں اساں ان تے ڈسکشن کرے وٹھندا سی
1: ٹھیک ہے اچھا ان نٹ شیل تما اساں دے ویورز کے کیڑی صلاح
0: کیڑی ایڈوائس یا صلاح دینم تے اگر تا کوئی بھی چیک ایشو کیو تا پیا سب کا پہرو تا وہ جو پرومس جے کانٹریکٹ ا کانٹریکٹ دے اندر جے پرومسڈ کنڈیشنز ان پرومس کنڈیشن جو مقصد دیا تے جے بھی اسا ٹرمز اینڈ کنڈیشن سیٹ کیو تا ان کے پرومس چمبوا پرومس کنڈیشن تا جو کلیئر ہوجن چیک تا جو جکو نہ بلینکٹ نہ ہو جے چیک کیڑے پرپس سان دینو ونے تو وہ ان میں شامل ہو جے ڈیٹ اف چیک لگل ہو جے پیئر جو نالو لگل ہو جے ڈرائیور جو نالو ہو جے بینک جو نالو ہو جے اماؤنٹ اسپیسیفائڈ ہوجائے وہ بھی کانٹریکٹ لکھل ہوجائے کیڑی بینک میں نکر دو وہ بھی لکھل ہوجائے جو کو ٹائم آ تو کترے ٹائم کا کترے ٹائم تے اساں یہ جو نا اماؤنٹ دئی چھڈدا سی کترے ٹائم کا کترے ٹائم میں ہی جو کو چیک آ وہ تا وڈرا یا انکیش کرے سکو تا پیا وہ اویلیبل ہوجائے ان میں جو کراسڈ تھیل ہوجائے کدیں بھی کراس چیک چونکہ کراس چیک چھا تھیندا ڈائریکٹ ہی اکاؤنٹ میں ہلے ڈائریکٹ کیش نہ ملندا
1: اوپن چیک تا سجیسٹ
0: نہ دیو پلس میں کوشش کیو تا جو نا چیک یا تا پیمنٹ اگر دیو تا نیٹ کیش دئی چھڈو پر اس پر کانٹریکٹ الٹریشن نہ ہوجائے ठीक है जो न कोई भी अगर बैंक में वे तो सब का पे तस्दीक कराए तो मुख्य के चेक मिलो वो चेक फेक तो ना उनमें यो अकाउंट सीज तो ना है अकाउंट जो न जी हाँ जुबैर एक सवाल किया अकाउंट वो फेक तो ना फोर्ज डॉक्यूमेंट या फोर्ज मुख्य चेक तो नो अच कुछ गाल ये नजर में रखनी पवंद कॉन्ट्रैक्ट रिटन के अलावा प्लस में एडिशन गाल क्या रिटन में भी अवेलेबल हो प्लस में शायद जरूर उनका अवेलेबल होजन तो इन फ्यूचर लिटिगेशन जो टाइम बची पव
1: कॉन्ट्रैक्ट लाजमी करन एग्रीमेंट जी लिखत में
0: जरूर हो
1: सुबाने परी है चेक अक्सर
0: सामू भी भले लिखत में न हो जो ना कॉन्ट्रैक्ट बिन किस्म कॉन्ट्रैक्ट एक्सप्रेस जो वर्बल रिटन हों इम्प्लाइड जो एक्शन कंडक्ट सर्कमस्टेंसिस से होंगे इन बिन्न कॉन्ट्रैक्ट्स में कॉमन द प्रेजेंस ऑफ विटनेसिस फाइनेंशियल इशूज में प्रेजेंस ऑफ विटनेसिस लाजमी है अदरवाइज केस
1: आउटस्टैंडिंग
0: पर बजहरी तो नंढा लगंदा एक लाइन जा लगना पर उनकी जगह डेप्थ है गहराई में वेंदा से तो वो डाडा वडा होंदा
1: पर ता माशाल्लाह एड़े सुठी तरीके सा के समझाईंदा हो जो असा उनके गहराई सा समझियो
0: यो जो आर्ट आ वो लेक्चर देण सा है
1: यस यस
0: असा जे बारन के पढाईंदा हो तो असा सिर्फ यो न समझाऊ समझदा हो तो सिर्फ पढाणो आ
1: जी जी
0: तो यो भी हुंदा त अगर 100 बार बैठो आ 100 बारन जो अलग अलग दिमाग काम कंदो तो उन नजरिए सा अलग अलग तरीके सा उन टॉपिक के सा दिसन आ तो काडो भी सवाल थ्रो आउट काडो भी सवाल थ्रो थी सके तो आ भी टॉपिक बाबर असा को पूछी सके क्योंकि सवाल जे अंदर सवाल
1: था सवाल मा सवाल
0: निकलो बुकिश लैंग्वेज ते भी इंसान केतरो गलाइंदो पर जे की प्रैक्टिकल लाइफ आ वेलाई वास्ट आ लाई वडी आ क्योंकि प्रैक्टिकल त थिंदो रहे तो एग्जांपल्स असा वट सेट थेल दैट इज द रीजन के मा जदे भी नो त मा सम मुखे या हुंदी आ त बाबर काडो न केडो न केडो सवाल मुखा पूछी सके
1: बिल्कुल ये है ता माशाल्लाह असा के सडियो क्लियर करे छडा कांसेप्ट
0: एवरी डे इज अ लर्निंग डे हर दिन असा सिखूंदा पिया जे मा चम हर इंसान जको न माना हर डी सिखे तो पियो सबिन कुल इलम त असा वट भी ना
1: बिल्कुल
0: जतरो इलम असा वट आ असा इंपार्ट कयूं ता पिया
1: बिल्कुल सो शहबाज साहब जी मेहरबानी व्यूअर्स ता प्रोग्राम बुधियो लीगल कॉर्नर आज जो असो टॉपिक सेक्शन 489F पीपीसी त इन मुतालिक शहबाज साहब बींग लॉयर 10 साल का वी जो एक्सपीरियंस इन तक यही सजेशन दिनी तो चेक दियण वक्त एहतियात लाजमी कर कॉन्ट्रैक्ट जरूर कर ये चेक कें डिसऑनेस्ट अगर प्रूफ थी पी वे तो टे साल जेल भी थी मिसयूज इन लाइ कोशिश कर चेक दियण का पे इन शयन से जरूर
0: अमल
1: जी बेसिक इंग्रेडिएंट्स से जरूर अमल कियो त जी वो मिसयूज न थिए
0: वेरी गुड
1: सो वरी के नई टॉपिक से गड अगले प्रोग्राम में अवां से मुलाकात थींदी तेसी ताई पेंजे मेज़बान बाबर शेख आई असा जे मेहमान एडवोकेट शहबाज हफीज साहब के दींदा इजाजत
0: बड़ी मेहरबानी
1: एडवोकेट साहब से तवा के जो है को लीगल कंसल्टेशन घुर्जे या अस प्रोग्राम से अवा के को एडवर्टाइजमेंट या प्रोग्राम से रेलिवेंट तुम को फीडबैक हुए उन असो नंबर है 03-000-11-34-88 शहबाज साहब अगर पांच नंबर दियण चाहन तो लिसनर्स लाइ फायद
0: 03-08-12-44-306
1: ठीक है तो ख्याल रखा सदाई गड अल्लाह हाफिज़ ज़िंदगी बख़ैर
0: थैंक यू वेरी मच

0: بسم اللہ الرحمن الرحیم اسی واسا مخاطب آئی ہوں جی مہرا پر ایف ایم 94 تا پروگرام صحت جی گال سان کرے حاضر خدمت اواں جو پینجو میزبان حاکم علی جسکانی سامن جی خوش تے جان خوش جی واہے تے جان واہے صحت آہے تے سب کچھ آہے اساں جی بھی یہی دعا ہے تہاں جتے بھی ہو جو شال آباد ہو جو خوش ہو جو کدیں بھی دکھیو ڈی نہ دسو سکھن جو ہمیشہ اساں ساتھ رہے دکھ ہمیشہ ماں کھا کوہیں دور ہوجن پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوندا ہیں سنجا مشہور و معروف ڈاکٹر ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ جے کی مختلف بیماریوں بابت اواں کے جان دینا ہیں ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندہ آہن سب کا پہرے آسی ڈاکٹر صاحب کے خوش آمدید چوندی ڈاکٹر صاحب جو خاص مہربانی آہن لائیو کال جو نمبر بھی اواں کے اسا نوٹ کرائیں 0301-9196-851 اسانجو نمبر آہی تمام بذریعہ لائیو کال بھی شامل تھی سکو تھا ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر آئین ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن آئین گردے پتے مسان جی پتھری جو بغیر آپریشن جے کامیاب علاج کیا وجے تو سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور ان کے علاوہ فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو ان سبنی مختلف بیماریوں جو مردن توڑے عورتوں جے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن ڈاکٹر صاحب کی خوش آمدید چوندا ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جو پنجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں چن تھا ڈاکٹر صاحب السلام علیکم
1: وعلیکم السلام
0: ڈاکٹر صاحب ٹھیک آیو تب ٹھیک آیا مان جی
1: جی سے اللہ تعالی جائے سو
0: اج کیڑے موضوع بابت جان دینا اسا جے معزز بدھندڑن کے
1: اعوذ باللہ من الشیطان جی بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پیرا سب تعریفون رب پاک جو جکو اسا کے جارے تو خرائے تو روزی دے تو خوشی دے تو اے سب دین زمینی آسمانی آفتن خان محفوظ رکھے تو اسان پروگرام سچی گال جکو بر وقت ٹائم تے نشر تھیندو آیا اے اسان کلینک جرمن ہومیوپیتھک کلینک کے خبر آیا تا ہفتے جا 6 دین جمعہ چھنچر آچر سومر انگار جو ڈی کلینک بند ہوں ہے اربع خمیس مہراپور شہر میں کوٹری روڈ ساموں ودنا پوٹرا پیٹرول پمپ تے موجود ہوں ہے ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی ان میں مینشن کرنا ہوں تو ہفتے جا 3 ڈی اصا چیک اپ فیس فری رکھل ہوں ہے جمعے جو ڈی چھنچر جو ڈی آچر جو ڈی ان کے علاوہ ہر اصان کلینک کے حساب سے جی بھی بیماریاں ہوں ہیں سبھی جو جو کامیاب علاج کیا وی ہے ان کے بارے میں ایکڑی ننڈی جان ہے پروگرام سچی گال کے حوالے سے پیش کرنا ہوں اجو کے پروگرام کے حوالے سے جو اصا وہ ایشوز کھنی ادا ہوں جے روزمرہ کی زندگی میں پیشنٹس اصا وٹ جو ہے سو ادا جو ہے سو شیئر کرنا یا جو ہے سو کلینک تے چیک اپ وغیرہ کرانا تو ان میں خاص کر ڈھٹو وی ہے تو جی اج کل جو اصا نوجوان طبقہ ہے تو ان میں میموری لاس کے حوالے سے یعنی جی ایکڑی یادگیری کن کے یادگیروں گھٹ رہن ایکڑو عمر سے گڈو گڈ تھی ہے وہ تو ایکڑی عام ایکڑو پروسیس ہے کن کے عمر سے گڈو گڈ دسو تا جی عمر ودندی ہے تو ظاہر یا تو فرق اچھی ویسے ہے یادگیری مانو کے گھٹ رہندی ہے نظر گھٹ تھی ویسی ہے یا وارن جو اچھو تھن یہ ایکڑو عام پروسیس ہے لیکن ایکڑو جدیں عمر پانچ مطلب اوتری پانچ ہے ان کے باوجود جو ہے سو مہنگا ینگ ہے ینگ ایج میں جدید یادگیری جو گھٹ جی وجن تو ان جا بیا خوڑسار اسباب خوڑسار اسباب مثلاً ڈسو ایکڑو غذا جو صحیح نہ وٹھن ننڈ جو صحیح نہ اچن یا اسٹریس وٹھن یا کو حادثہ تھن یا کئی لمبے عرصے تھی کچھ اڑی میڈیسنس استعمال کرن جن جو اثر دماغ تے جو سو پی وی ہے یا اج کل اسا جو نوجوان طبقہ گھنو طور تے جو جے نشاوار شیوں تھن تھیں گٹکو وغیرہ استعمال کن تھا یا شراب نوشی سگریٹ نوشی جو استعمال کرن یا زیادہ موبائل جو استعمال یہ دماغ تے گالیوں اثر انداز کن تھیں جن کے کرے بھی جو ہے سو میموری لاس جو ایشوز جو ہے سو ودھنا ہے نہ ہی تھا ان کے حوالے سے ہومیوپیتھک میں ایک کامیاب علاج اصا وٹ جو ہے سو थींदो आहे होम्योपैथिक मेडिसन्स जे हवाले सां जेको ॾींदा आहियूं जंहिंसां जेको आहे सो पेशेंट बिल्कुलु सही थियो वञे. लेकिन इन जे लाइ पेशेंट खे घुरिजे त ख़ुदि जेको आहे हाणे मेमोरी लॉस जा हिकिड़ा खोर सारा मतिलबु ज़हर हिकिड़ी निशानियूं हूंदियूं आहिनि. मिसाल कंहिंखे रूटीन में कंहिंखे मिसाल हिकिड़ी वेसर थींदी आहे, लेकिन को माण्हू रोज़ानो कंहिंसां मिले थो उनजो नालो विसरी वञणु, इवन एतिरे क़दुरु सीवियर केसिस में थींदो आहे जो माण्हू खे पंहिंजो घर बि यादि न रहंदो आहे त मां जेको आहे सो कहिड़े पासे वेंदो हिकिड़ी शइ वठणु आहे, लेकिन उहो उते पहुची जेको आहे सो वरी जेको आहे सो यादि कंदो आहे त मां कहिड़ी शइ वठी आयमि वरी वापसि. इहे हिकिड़ी रूटीन में इहो वेसर जो हिकिड़ो सिस्टम आहे, वेसर जो हिकिड़ो नमूनो आहे. इन जे करे जेकी हाज़िर दिमाग़ी थियणु ऐं यादगिरी जो पको रहणु या जेके नंढा ॿार स्टूडेंट्स रहंदा आहिनि जेके जिन खे सही यादगिरो न रहंदो आहे ऐं उहे कोशिशि कंदा आहिनि त असां सुठे तरीक़े सां यादगिरी पढ़ूं ऐं सुठे तरीक़े सां असां मार्कूं खणूं, त उन्हनि खे इहे जेके प्रॉब्लम्स रहनि था त उन्हनि जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में अहिड़े क़िस्म जूं मेडिसिन्स आहिनि जेके ज़हनी जेकी तवानाई आहे उन्हनि खे बरक़रार रखनि था, जंहिंसां जंहिंजे करे जेको आहे सो जेकॾहिं कंहिंखे न वीकनेस थिए थी, दिमाग़ी वीकनेस थिए थी, या जेको आहे सो मिसाल ॻाल्हि जो नज़र जी कमज़ोरी आहे या वक़्त खां अॻे अछा वार थी वञनि था, इहो सॼो जेको आहे सो दिमाग़ी कमज़ोरी जे हवाले सां उन जे लाइ जेको आहे सो असां वटि होम्योपैथिक में कामयाबियल आहे. घरेलू ॾसनि जे हवाले सां असां ख़ासि करे इन हवाले में बादाम वॾो रोल करे थी. बादाम मां अक्सर दोस्तनि खे ॿुधाईंदो त 5-7 दाणा रोज़ाना राति जो पाणी में पिसाए रखजनि, सुबुह जो नेराने जेको आहे सो उहे खाइणु घुरिजनि. उन सां काफ़ी अफ़ाको अची वेंदो आहे, काफ़ी इम्प्रूवमेंट अची वेंदी आहे. या जेके अलॻि से जेको आहे सो जीअं सौंफ़, मिसरी, बादाम इन्हनि जो सफ़ूफ़ ठाहे ऐं चमच सुबुह शाम इस्तेमालु करण सां उहो बि दिमाग़ जी जेके तवानाई आहे उन्हनि खे वधीक बरक़रार रखंदा आहिनि. जी सर,
0: तमामु घणी महिरबानी डॉक्टर साहिबु. सामिन मूंखे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जी महिराब एफ़ FM 94 तां लाइव पेश कयो पियो वञे. डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, सीनियर लेक्चर, नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाब शाह असांजे स्टूडियो में मौजूदु आहिनि, जेके मुख़्तलिफ़ बीमारियुनि बाबति मालूमात ॾेई रहिया आहिनि, ॼाण ॾेई रहिया आहिनि. तव्हां असांजे प्रोग्राम में बज़रिए लाइव कॉल शामिल थी सघो था, कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां मालूमात वठी सघो था. 0301-2196-8151 असांजो लाइव कॉल जो नंबर आहे. डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, सिंध जो मशहूरु मारूफ़ डॉक्टर, होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन. गुर्दे, पिते ऐं मसान जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कनि था. इन खां अलावा पायल्स आहिनि या जेकॾहिं गले जो गुदूद वधियलु आहे, नक जी हॾी वधियलु आहे, उनजो बि बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाज कंदा आहिनि. संधनि जो सूरु आहे, जोड़नि जो सूरु, गोॾनि जो सूरु, कुंदरग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, मथे जो सूरु या अधु मथे जो सूरु आहे, कन जो सूरु आहे, घटि ॿुधो था, शुगर आहे, ब्लड प्रेशर, हेपाटाइटस बी सी, गुर्दनि जो इन्फेक्शन आहे, चहिरे जो रंगु सांवरो आहे, चहिरे जी ख़ारिश आहे, फट, फुरड़ियूं, ॿारनि में कद जो न वधणु, औरतुनि में वज़न जो न वधणु, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि. डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछरु, आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपोटा पेट्रोल पंप, कोटली कबीर रोड, मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि. डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु अवां कंहिं बि वक़्तु राबितो करे सघो था. 0301-2196-8151. डॉक्टर साहिबु तव्हांजी असांजी कचहरी जारी सारी रहंदी. इन ई मौज़ू खे अॻिते वधायूं था त जीअं मेमोरी लॉस जी मां ॻाल्हि कई, ख़ासि तौर ते एजड माण्हू जी मेमोरी लॉस थिए थी या उनखे मथे में फेरी अचे थी, उन बाबति कुझु ॼाण ॾींदा.
1: जी मां ॻाल्हि कई त हिकिड़ो आम प्रोसेस हूंदो आहे, हिकिड़ो माण्हू खे जेको उमिरि रसीदा थी वेंदा आहिनि त उन्हनि खे जेको आहे सो वीकनेस रहंदी आहे या मेमोरी लॉस थी वेंदी आहे. त बाक़ी ॿियो नौजवाननि जे हवाले सां मां पुछो, वॾनि जे हवाले सां त बिल्कुलु उहो त हिकिड़ो उमिरि जो हिसो आहे, उमिरि जे हिसाब सां जेको आहे सो दिमाग़ी कमज़ोरी थी वेंदी आहे, दिमाग़ी कमज़ोरी घणी थी वेंदी आहे जंहिंजे करे नज़र जी कमज़ोरी थी वेंदी आहे या जेको आहे सो मिसाल ॻाल्हि जो हिकिड़ो मेमोरी घणी लॉस थी वेंदी आहे या घणनि खे मग़ज़ ते बोझ रहंदो आहे ऐं उन्हनि जेको आहे सो घणनि खे वर्टाइगो थींदो आहे यानी दिमाग़ी चकर थींदो आहे, त इहो बि सभु दिमाग़ जी ई कमज़ोरी जेको आहे सो में शुमार हूंदो आहे. ऐं उनजी बि होम्योपैथिक में चाहे हिकिड़ो यंगेस्ट हुजनि चाहे ओल्ड एज हुजनि, उन्हनि जे लाइ बि जेको आहे सो होम्योपैथिक में हिकिड़ी कामयाबु ट्रीटमेंट मौजूदु आहे जंहिंसां जेको आहे सो उन्हनि जी मेमोरी लॉस बि जेको आहे सो हूंदी आहे. उन जा बि खोड़ सारा असबाब हूंदा आहिनि, हिकिड़ो वक़्त जे गॾोगॾु दवाउनि जो कुझु असरात हूंदा आहिनि, कुझु कंहिंखे डायबिटिक हूंदी आहे, शुगर जे करे जेको आ सो मेमोरी घणी दी लॉस थी वेंदी आहे ब्लड प्रेशर खे खेरंदो आहे या का अहिड़ी ॿी बीमारी रहंदी आहे जंहिंजे करे बि जेको आहे सो दिमाग़ ते असरात थींदा आहिनि उन जे लाइ बि जेको आहे सो असां वटि कामयाबु इलाजु मौजूदु आहे अहिड़ो को बि पेशंट आहे त बिल्कुलु असां सां रुजू करे सघूं
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो आवाज़ फेसबुक ज़रिए जेके दोस्त गॾु आहिनि परवानो ज़ुल्फ़कार ख़ासि कैली ॻोठु दुबी ख़ासि कैली ख़ासि असां गॾु आहिनि डॉक्टर साहिबु लिखनि बि तमामु बहितरीन प्रोग्राम आहे असांजो पुराणो ॿुधंदड़ बि आहे ॻोठु दुबी ख़ासि कैली तालका ठर मीरवा जा ई दोस्त आहिनि भलीकार चवंदा साईं क़ुर्बान मेमण साहिबु एडवोकेट असां गॾु आहिनि साईं खे बि भलीकार चऊं था जेके दोस्त प्रोग्राम खे पसंदि कनि पिया ऐं उन्हनि दोस्तनि जे लाइ ख़ासि तौर ते इहे प्रोग्राम जेके पेशंट हज़रात आहिनि मरीज़ आहिनि जेके मुख़्तलिफ़ वक़्तनि वक़्तनि जिन खे हिकिड़ो फ़ाइदो पियो आहे जेकी अवां ॾस ॾींदा आहियो या जेके इलाजु कराए ठीकु थी विया आहिनि शिफ़ा ॾियण वारी ज़ात यकीननि अलाह सेंदी आहे अलाह ताला जी ज़ात शिफ़ा ॾींदी आहे इलाजु डॉक्टर कंदो आहे समीन खे ॿुधाईंदा हलूं प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो ई आवाज़ अव्हांजे समायतुनि ते पहुचे पियो डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु आहिनि जेकी अव्हांखे सिहत बाबति मालूमात ॾेई रहिया आहिनि डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर जेको हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि डॉक्टर साहिबु हर जुमे छंछर ऐं आचर ते यानी हफ़्ते जा 3 ॾींहं चेकअप फीस जेकी आहे उहा बिल्कुलु फ्री हूंदी आहे उहा चेकअप फीस कंपनी जे तरफ़ां हूंदी आहे कंपनी अफोर्ड कंदी आहे बर्दाश्त कंदी आहे त जीअं जेके अफोर्ड नथा करे सघनि जेकी चेकअप फीस बि बर्दाश्त नथा करे सघनि त उहो उहे माण्हू उहे बेपहुच माण्हू फ़ाइदो हासिलु करे सघनि ऐं मां खे इहो नोट कराईंदे हलंदासीं तव्हांखे मेडिसिन आहे जेकी दवा आहे उहा स्टोर तां वठणी हूंदी आहे प्रोग्राम सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो ई आवाज़ तव्हांजे समातुनि ताईं पहुचे पियो डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर हाणे अव्हांखे इस्लामाबाद कराची या हैदराबाद वञण जी ज़रूरत न आहे नवाबशाह वञण जी ज़रूरत न आहे उहो ई डॉक्टर अव्हांजे शहर मेहरापुर में वेठो आहे मेहरापुर जे सराउंडिंग में जिते जिते असांजो आवाज़ पहुचे थो ठरे मीरवा हुजे सुई गैस हुजे पीर वसण हुजे हिंगोर जा कोटड़ी कबीर हालाणी कंठियारो लाखा रोड या इन खां अलावा ॿिया जेके बि करुंडी पक्का चांग जेके मुख़्तलिफ़ शहर आहिनि नारे वारा चुंडके वारा उन्हनि सभिनी जे लाइ इहा हिकिड़ी सहूलियत आहे सेठार जा राणीपुर वारा उन्हनि जे लाइ हिकिड़ी नंगरेजनि वारा कुंभनि वारा या कोटजी वारा जेके आहिनि उन्हनि जे लाइ हिकिड़ी सहूलियत आहे त अव्हांजो मशहूरु डॉक्टर तमामु वॾी लेवल जो जेको डॉक्टर आहे उहो अव्हांजे शहर मेहरापुर में अचे थो ऐं अव्हां उन खां इलाजु करायो का बि बीमारी ला इलाज नाहे अव्हांखे मायूस नाहे थियणो प्रोग्राम सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो आवाज़ होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन असांजे स्टूडियो में मौजूदु अव्हांखे सिहत बाबति ॼाण ॾेई रहियो आहे प्रोग्राम आहे सिहत जी ॻाल्हि माहिर अमराज़ गुर्दे पिते ऐं मसान जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कयो वञे थो संधनि जो सूर जोड़नि गोॾनि जो सूर नक कन गलो पुराणो नज़लो निछूं मथे जो सूर अधु मथे जो सूर नज़र जी कमज़ोरी कन जो वहण कन जो सूर घटि ॿुधण में अचणु फालिज खंघि टीबी मादे जो सूर मादे जी अल्सर त्री जो वधणु जिगर हेपाटाइटस बी सी या इन खां अलावा चेहरे जो रंग सारो आहे चेहरे जी ख़ारिश फट फुरड़ियूं ॿारनि में कद जो न वधणु औरतुनि जो वज़न न वधणु औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि 0301-2196-851 असांजो लाइव कॉल जो नंबर आहे 0301-2196-851 ते तव्हां असांजे प्रोग्राम में भरियल कॉल करे शामिलु थी सघो था कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां मालूमात वठी सघो था डॉक्टर साहिब जूं ख़ासि महिरबानियूं आहिनि डॉक्टर साहिबु जेकी पित जी पथरी थींदी आहे पाण या गुर्दनि जी पथरी आहे जेके माना उन्हनि खे ऑपरेशन जी ज़रूरत न आहे जीअं नक जी हॾी वधियल आहे गले जा गुदूद वधियल आहिनि या मां ॾिसो पाइल्स जो इलाजु कंदा अहिड़ियूं मुख़्तलिफ़ बीमारियूं आहिनि जेके माना एलियोपैथिक में ईअं उन्हनि खे ऑपरेशन कयो वञे थो उन्हनि जो इलाजु सिर्फ़ु ऑपरेशन ॿुधायो वञे थो पर अव्हां वटि होम्योपैथिक में ख़ासि तौर ते जेके मरीज़ सिहतयाब थियनि था ऐं तव्हांखे व्यूज़ ॾेई वञनि था जेके अव्हां व्यूज़ हिते हलाईंदा आहियो त उन बारे में अव्हां छा चवंदा
1: جی سی بالکل ان حوالے سے جی مختلف مثال گال جو کڑو شے ٹیکا پین کے کن رگ جو سور ہوندو ہے رگ بلاک ہوندی ہے پائلس ہے وری جو ہے سو مثال کڈنی سٹون ہوندی ہے گال بلڈر سٹون ہوندی ہے پروسٹیٹ گلینڈ ہوندو ہے ان جو ہومیوپیتھک میں اتری صلاحیت موجود ہے جے کہ بغیر آپریشن جے ان جو کامیاب علاج موجود ہوندو ہے مثال جو گردے جی پتھری ہے چاہے ہکڑی ہوجے چاہے جو ہے سو جتنی بھی ہوجن MM ہوجے یا VMM ہوجے وہ بالکل اصے پیشنٹس جا ویوز ان حوالے سے جن ان کے فرق پہ تو وہ خود جو ہے سو ویوز فیڈ بیک ڈیندا ہے لائیو اچھی بھی فیڈ بیک ڈیندا اساں وٹ بھی اچھی ویوز ریکارڈ کرائے ویندا اڑے طریقے سے گال بلیڈر اسٹون ہے گال بلیڈر اسٹون میں بھی چاہے پتو پتھرن سے بھرجی وجے چاہے 2 MM کا 30 MM جو اسٹونس ہوجن وہ جو ہے سو گری ختم تھی ویندی صرف صرف ہومیوپیتھک جرمن میڈیسنس کے حوالے سے جو اصل کامیاب علاج کرتا ہوں کامیاب ٹریٹمنٹ ڈیندے ان میں کافی جو ہے سو فرق پہ جی ویندو ہے چاہے بواسیر کے حوالے سے گال کئی تو وہ بھی جو ہے سو یعنی آپریشن کے بغیر آپریشن دے ہومیوپیتھک دواؤں سے بالکل کلیئر تھی ویندو ہے چاہے پروسٹیٹ گلینڈ کے گدود ہے پروسٹیٹ کے جو ودل ہے ان جو بھی بغیر آپریشن ہرنیا جو آپریشن تھی ہے ہرنیا بھی اساں بغیر آپریشن جو ہے سو کامیاب علاج موجود ہے چاہے مثال گال جو ایکڑو مختلف بھی موروسی جی بھی بیماریاں ہوندی ہیں ہیپاٹائٹس بی ہیپاٹائٹس سی یا چاہے جو ہے سو دم ہے کھے پرانو ان جو بھی اساں کامیاب ٹریٹمنٹ استھما کے حوالے سے الرجی کے حوالے سے کامیاب علاج موجود ہے یا سائنوسائٹس کھے نک کی ہڈی کے متھا گوشت وری ویندو ہے یا ٹرانسلائٹس گلے جا گدود ودی ویندا ہیں ان جو بھی میڈیکل میں آپریٹ تھیندو ہے ائی پوی گلے جا گدود آپریٹ کرے جو سو کجا ویندا ہیں
0: یا جو تاں جے موضوع کے اگتے ودھائیندا ہلندا سی پہریا وقت ہے کمرشل بریک جو تو پہریا ہلو تھا کمرشل بریک جی طرف سامنے وقت ہے کمرشل بریک جو پہریا ہلو تھا کمرشل بریک جی طرف گڈگڈ جو بدھندا رہو جی مہرا پر ایف ایم 94 پروگرام صحت جی گال
2: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن دیہن میں ڈارک سپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر دیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
3: ہیلو ورنا خبر نہ میں ہر وقت تیری تھکیلا تھکیلا شون دی آیا
4: تو کھائندی چاہے اسکول میں باقی بارن جی منجن جی مانی ڈٹھیا ہے
5: سوچ

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر آواز سبرین سجلن کے پروگرام میں بھلی کار چون داسی پروگرام صحت جی گال چی مہرا پر ایف ایم 94 تن لائیو پیش کے پیونی اواں جو پینجو میزبان حاکم علی جسکانی اواں سان گڈ آہی اسان جے اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیمارن بابت جان دیندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جے کو پینجو قیمتی وقت کڈی کرے اسان جے اسٹوڈیو میں ایندا آہن ائی اچن تھا 0301-2196-851-01-2196-851 असांजो लाइव कॉल नंबर आहे। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजो सिंध जो मशहूरु व मारूफ़ डॉक्टर आहे। डॉक्टर साहिब खे भलीकार चवंदासीं, ख़ुशि आमदी चवंदासीं। 0301-2196-851 ते तव्हां کال کرے پروگرام میں شامل تھی سکو تھا۔ ڈاکٹر صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ۔ ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے یعنی ہفتے جا چھ ڈیں صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا ہن۔ کا بھی بیماری لا علاج ناہی، اواں کے بالکل بھی مایوس ناہی تھیڑو، مایوسی کفر آہے، تین کرے کدھیں بھی مایوس ناہی تھیڑو۔ ہر بیماری جو ڈاکٹر صاحب وٹ علاج آہے، لا علاج مریض بھی جے ہوندا ہن جن کے ڈاکٹر لا علاج کرے چھڈن ہن، ایون کراچی تے ویندا ہن فری گری وری ڈاکٹر صاحب وٹ ایندا ہن۔ اڑے مریضن بابت اساں ڈاکٹر صاحب کھا پچھنداسیں۔ ڈاکٹر صاحب کافی مریض جے کے لا علاج تھی کرے چن تھا، اواں جی میموری مطابق جے کے اواں اج جو موضوع وے الریڈی میموری ہے، تواں کے کافی مریض اڑا یاد ہوندا ہن جے کے لا علاج تھی ہو جن ائی وری تھا وٹ صحت یاب تھی ہو جن، اڑا کے اساں کے بدھائی دو بنا مریضن دے حوالے سان۔
1: جی سائیں بالکل، کھوڑ سارا پیشنٹس کافی اساں انن جا ویوز بھی لائیو جے کو اس ایف ایم تے لایا سیں، یا جے کے لائیو ایف ایم تے بھی جے کو اسو کال کرے بدھائیندا ہن۔ خاص کرے جکڈیں تاں مشہور واقعن میں پوچھنو تا مثال جی تاں گال بلیڈر اسٹون جی گال کی، تا گال بلیڈر اسٹون پیشنٹ جن کے 20 mm جی گال بلیڈر اسٹون ہوئی، تا ان جی ماشاء اللہ جکو سو وہ اسٹون اخراج تھی وئی یعنی ختم تھی وئی ان میں، ماشاء اللہ وہ بالکل صحت یاب تھی، پانچ ویوز بھی دئی ہو۔ اڑے طریقے سے کڈنی اسٹون جی ہت تا عموماً جکو سو خاص کرے جکے بھی پیشنٹ ماشاء اللہ آئندا ہیں انہوں کے اساں ہومیوپیتھک کے حوالے سے جی میڈیسنس ڈیندا ہوں، تو انہوں میں کافی فرق پیجی ہے۔ اڑی طریقے سے کچھ گزرل ٹائم جا کچھ واقعات ہیں، مثلا دادو شہر میں امورو جن کلینک ہوئی، تو ہوتے دادو شہر جو ہوا شمبانی بھروچ پیشنٹ ہوا، انہوں کی لیڈیز پیشنٹ کے پریگنینٹ بھی ہوئی، ان کے 8 اسٹون جو ہے سو 10 mm جا مختلف سائزز جی ہوئی، 8 اسٹون ہوئی جی ماشاء اللہ ان کے ڈاکٹر نے آپریٹ کیا، لیکن انہوں نے آپریٹ کیا ہو لیکن انہوں نے جدہ ان کی پریگنینسی جو 9th منتھ ہو جدہ سیزر تھی تو بعد میں ہی جو ہے ان جو الگ سے آپریشن کر سکوں تھا، لیکن الحمدللہ کچھ پیشنٹ اصا کا دوا وی ان کے بدھا ان کے دوا ڈنی سی، تو الحمدللہ ان باری باری جو ہے سو یعنی ودن منتھ میں ان جو وہی 8 اسٹون جو ہے سو نکری ویو، وہ پیشنٹ جو ہے سو پچھاڑی کافی ساری اصا کے دعاؤں بھی ڈیندا ویا، بیا بھی کھوڑ سارا پیشنٹس ان موکل۔ یہ نہ صرف کڈنی اسٹونس کے حوالے سے جی کر بغیر آپریشن کے حوالے سے گال کرجیے، پائلس کی تو پائلس میں بھی اڑا پیشنٹ کھوڑ سارا آیا جے بغیر آپریشن تھی، چاہے فسٹولا ہو جائے چاہے پائلس ہو جائے، وہ ان جا ختم تھی، یا گدور کے حوالے سے گال کئی سی تو گدور میں بھی گھنن کے پروسٹیٹ گلینڈ جن جو ودھی ویندو ہے، ان جو اصا جو مطلب 40-40, 60-60, 100-100 جو ہے سو ملی گرام تھی ویسے، وہ بھی جو ہے سو ماشاء اللہ اصل بالکل پیشنٹ صحیح تھی۔ سو یہ ایکڑی شفا جی گال ہے، شفا اللہ تعالیٰ کے ہاتھ میں ہے، لیکن گال ہے ہومیوپیتھک دوا کے حوالے سے تو وہ اواں کے تھی پہنچائی سی، یا نک جی ہڈی جو گوشت ودی ویندو ہے ان جو بھی جی ساجر قصو بھی اسا کھولیو سی، گال ادھ میں رہی وی تو چاہے ٹرانسلائٹس ہوجن یا گلے جا گدود ہوجن، تو ان جو بھی جدہ اسا بیسیکلی ایکڑا نیزل پلپس تھیندا ہن جے الرجی دے کرے جو ریشو نک میں اچھی ویندو ہے، پوئے وہ گدودن جی صورت اختیار کرے ان جی جدہ اسا میڈیسنس ڈیندا ہوں त अलहमदिल्ला उहे बि जेको आहे सो बिल्कुलु उन्हनि जी एलर्जी बि ख़तमु थी वेंदी आहे ऐं उहे गदूद बि ख़तमु थी वेंदा आहिनि छो जो उन्हनि जे ॾिसो हिकिड़ो नाज़ुक मसइलो हूंदो आहे जॾहिं उहो जा गदूद निकिरी ईंदा आहिनि त न हू साह सही खणी सघंदा आहिनि न वरी जेको आहे सो सही ॻाल्हाए सघंदा आहिनि उन्हनि खे न बिल्कुलु नास बंदि हूंदी आहे राति जो सुम्ही न सघंदा आहिनि अहिड़े क़िस्म जे मरीज़नि खे जेके अहम निशानियूं हूंदियूं आहिनि उन्हनि खे एलर्जी न छॾींदी आहे खूंगरा उन्हनि जा आम हूंदा आहिनि ऐं जॾहिं अव्हांखे ख़बर आहे त जॾहिं उन्हनि जो नक जी जेके गदूद वधी वेंदा आहिनि उनजे करे छो जो ईयर नोज़ थ्रोट हिकिड़ो ई रस्तो हूंदो आहे कन नक ऐं गले जो पोइ जॾहिं उहो रेशो ॻणंदो आहे या गदूद ठही वेंदा आहिनि त पोइ उन्हनि खे कननि ते बि ताड़ी चढ़ी वेंदी आहे यानी उहे कननि खां न ॿुधी सघंदा आहिनि ऐं कननि खां बि रेशो वरी ॻणणु शुरू थी वेंदो आहे ऐं उहो ई रेशो वरी जेको आहे सो जॾहिं कन ब्लॉक थी वेंदा आहिनि त वरी गले जे तरफ़ जेको आहे सो कंदा आहिनि पोइ यानी वरी गले में हुननि खे जेको आहे सो इहो जेको आहे सो जंहिंखे निडियलेस बि चऊं ज़ुकाम थी वेंदो आहे या चेस्ट कंजेक्शन थी वेंदी आहे बलगम पोइ उन्हनि जो न निकिरणु म्यूकस ठही वेंदो आहे त उनजो बि असां वटि होम्योपैथी उन अहिड़े क़िस्म जे पेशंट्स जे लाइ फ़िलहालु फर्स्ट एड तौर ते मां ॿुधाईंदो आहियां त उन्हनि खे गरम पाणी जी भाप जेको आहे सो वठणु घुरिजे या गरम पाणी सां जेको आहे सो उन्हनि खे गराड़ा करणु घुरिजनि ऐं गरम पाणीअ सां जेको आहे सो नमक विझी उनजो नक साफ़ु करणु घुरिजे त इहा हिकिड़ी फर्स्ट एड आहे लेकिन उन्हनि जो मुकमल ट्रीटमेंट होम्योपैथिक में छो जो ऑपरेट माण्हू केतिरो कराईंदो ऑपरेट कराइण खां पोइ बि इहे केसिस ॾिसण में आहिनि चाहे साइनोसाइटिस जा हुजनि चाहे ट्रांसलाइटिस जा हुजनि ऑपरेशन कराइण खां पोइ बि जेको आहे सो वरी उहे साॻई जेको आहे सो उन्हनि जा गदूद वधी वेंदा आहिनि ऐं इहो ई हाल साॻोई स्टोन्स जो बि हूंदो आहे तव्हां चाहे स्टोन कढायो बि ऑपरेट करायो लेकिन ऑपरेशन खां बाद में बि जेको आहे सो वरी स्टोन्स ठही वेंदा आहिनि असांजो होम्योपैथिक दवाउनि में इहो ई जेको आहे सो हिकिड़ी मौजज़ाना करामतूं रखियल हूंदियूं आहिनि त जॾहिं हिकिड़ी त ऑपरेशन खां बग़ैर पथरी निकिरींदी आहे लेकिन दवा अहिड़ो कमु करे वेंदी आहे त वरी उहा पथरी न ठहंदी आहे यानी एतिरा पंहिंजा असरात छॾे वेंदी आहे सो इन हवाले सां होम्योपैथिक दवा तमामु जेको आहे सो आई त होम्योपैथिक दवा जो को बि साइड इफ़ेक्ट कोन्हे को हिकु त अव्हांखे फ़ाइदो जेको आहे सो यानी जड़ खां वठी मर्ज़ खे ख़ात्मो कराईंदी आहे ऐं हिन जो को बि साइड इफ़ेक्ट कोन्हे को त पोइ असां छो न जेको आहे सो उन रस्ते

0: जेकी देसी ॾसनि जे हवाले सां असां ॻाल्हि कयूं त ॾिसो कुदरत जेको आहे सो उनजी हर शइ में शिफ़ा रखियलु आहे। जीअं मिसाल जैतून जो तेल आहे, अल्ला ताला जैतून जो ज़िक्र क़ुरान शरीफ़ में कयो आहे ऐं जैतून जे तेल में शिफ़ा आहे। अहिड़े तरीक़े सां 40 ॾींहनि ताईं हिकिड़ो कामयाबु नुस्ख़ो मां हमेशह ॿुधाईंदो ईंदो आहियां ऐं हाणे त जेको आहे सो हर को अव्हां खे ॿुधाईंदो बि हूंदो त 40 ॾींहनि ताईं जेकॾहिं हिकिड़ो चमचो सुबुह जो नेराने नीम गरम गिलास पाणी में अवां जेको आहे सो हिकु चमचो जैतून जो तेल, हिकु चमचो माखी ऐं हिकु चमचो लीमे जो रस जो मिलाए तव्हां पीआरींदो पेशेंट खे त उहो अल्ला ताला जी महिरबानी सां उहो एतिरी जेको आहे सो पंहिंजी ताक़त रखे थो जो उन पथरी खे जेको आहे सो बिल्कुलु ॻारे थो ऐं उहे जेके असरात आहिनि जंहिंजे करे थिक वॉल्स थी वञनि थियूं ऐं जेको आहे सो गाल ब्लेडर जूं ऐं जंहिंजे करे उन में चर्बी इकट्ठा थी वञे थी, उहा गलणु शुरू थी वञे थी ऐं पेशेंट खे जेकी तकलीफ़ आहे उहा घटिजणु शुरू थी वञे थी। बेशक मेडिसिन्स पंहिंजियूं ॾींदा आहियूं लेकिन इहे बि शयूं गॾु पेशेंट खे जेको आहे सो ॾियण सां काफ़ी अफ़ाको अची वेंदो आहे। त मां हमेशह चाहे अच्छा इहा ई साॻियो ई नुस्ख़ो तव्हां चाहे किडनी स्टोन कंहिंखे आहे उनखे बि तव्हां ॾींदो त उनजो बि इहे स्टोन जेको आहे सो ॻरणु शुरू थी वेंदा आहिनि। लेकिन ख़ासि करे गाल ब्लेडर जे हवाले सां ॻाल्हि कयां त गाल ब्लेडर में इहो नुस्ख़ो तमामु कामयाबु आहे ऐं असां इहो ई नुस्ख़ो जेको आहे सो दोस्तनि खे ॿुधाईंदा आहियूं। इन मां काफ़ी सारो
1: सभु तमामु इहो बहितरीनु हिकिड़ो तव्हां नुस्ख़ो ॿुधायो। मां चवंदुसि इहो नुस्ख़ो अञा बि तव्हां रिपीट कयो जेके दोस्त माना न सम्झी सघंदा आहिनि छो जो हिकु दफ़ो पहिरियों उन्हनि जो तवजो बि घटि हूंदो आहे त भले हिकु दफ़ो रिपीट कयो जीअं उहे आसानी सां उनखे नोट बि करे सघनि, ॿुधी बि सघनि ऐं असीं उनखे चवंदासीं 0301-2196-8151 ते अवां खां कॉल करे पुछी बि सघनि था नुस्ख़ो।
0: बिल्कुलु जैतून जो तेल जेको आहे सो मशहूरु हूंदो आहे। हिन में जैतून जे तेल में ॿ क़िस्म जा तेल ईंदा आहिनि। हिकिड़ो ईंदो आहे मालिश जे हवाले सां जेको ऐं ॿियो ईंदो आहे यानी पीअण जे हवाले सां। पीअण जे हवाले सां तव्हां कंहिंखे बि कंहिं सुठे मेडिकल स्टोर वारे खे या पंसार वटि वेंदो या कंहिं वॾे सुपर जनरल स्टोर
1: में मतिलबु खाइण में खाधे पीते में
0: खाधे पीते में इस्तेमालु कजे थो एक्स्ट्रा वर्जन ऑयल उनखे चइबो आहे, एक्स्ट्रा वर्जन ओले ऑयल। ॿाहिरिनि मुल्कनि जा बि अचनि था, असां वटि जा पाकिस्तान जा बि अचनि था, कहिड़ो बि मिली वञे त वधीक उहो बहितरु आहे। एक्स्ट्रा वर्जन ऑयल जे नाले सां यानी जेको पीअण जो या खाइण जो तेल इस्तेमालु कबो आहे उहो चमचो हिकिड़ो ऐं चमचो सिंधी माखी जो, चमचो जेको आहे सो लीमे जे रस जो, इहे तव्हां पाणी में जेको आहे सो नीम गरम पाणी में विझी करे ऐं इस्तेमालु कराईंदो पेशेंट खे त अल्ला ताला जी महिरबानी सां चाहे किडनी स्टोन आहे चाहे गाल ब्लेडर स्टोन आहे उहा जेको आहे सो बिल्कुलु ख़तमु थी वञे थी।
1: तमामु बहितरीन सामिन खे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 तव्हांजी ख़िदमत में लाइव पेश कयो पियो वञे। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे जेको मुख़्तलिफ़ बीमारियुनि बाबति ॼाण ॾेई रहियो आहे। डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछरु आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। डॉक्टर साहिबु तव्हांजो तमामु घणियूं महिरबानियूं। डॉक्टर साहिबु तव्हां आख़िर में असांजे मौज़ ॿुधंदड़नि खे कहिड़ो पैगाम ॾियणु चाहींदा साईं?
0: जी सर बिल्कुलु काल जे तरफ़
1: हा काल हिकिड़ी शामिलु कंदा हलूं था पहिरीं ॾिसूं किथां जो कॉलर असां सां गॾु हूंदो पर हीअ बि मिसकाल थी चुकी आहे तव्हां कहिड़ो पैगाम ॾियणु चाहींदासीं?
0: जेको आहे सो पैगाम इहो ई हूंदो आहे त 5 वक़्त जी निमाज़ जी पाबंदी ज़रूरी आहे, सदिको ज़रूरु ॾींदा कयो ऐं सदिके सां जेको आहे सो हर बीमारी हर तकलीफ़ दूरि थिए थी ऐं उनखां अलावा जेके बीमार आहिनि उन्हनि जे लाइ या हॉस्पिटलाइज़ आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो या जेके बे औलाद आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो ऐं असांखे ज़रूरु दुआ में यादि कजो। वॾी महिरबानी।
1: प्रोग्राम सिहत जी ॻाल्हि अव्हां खे ॿुधाईंदा हलूं डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर। डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछरु आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। 0301-2196-8151 अव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबतो करे सघो था। काल जो सिलसिलो अञा बि जारी आहे। डॉक्टर साहिबु पैगाम पंहिंजो ॾेई चुको आहे पर असांजी कोशिशि हूंदी आहे त वरी बि जेको काल करे थो भला उनखे डॉक्टर साहिबु शामिलु कंदा हलंदो हिकु बि काल शामिलु करे छॾियूं पिया हली करे। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
1: साईं, मुंहिंजा केरु साहिबु पियो ॻाल्हाए? जी जी भली कार चवंदा अली नवाज़ साहिब खे ठीकु आहियो त ठीकु आहे मुंहिंजा साईं। بالکل
0: ٹھیک ہے، یو ٹی آئی انفیکشن تھی ویڈیو ہے یا اسٹون ہوں یا جو سو گیسٹرک پین بھی پیجی سکے تو سو ان یہ چاہیے ایک تو جو سو جیرو سونف ادھ چمچی روزانہ رات جو پانی میں کاڑے کاڑھو پین ان شاء اللہ تعالیٰ فرق پیجی ہوں ورنہ روبرو کلینک تے سبانے ما کلینک تے ہنس تو روبرو دیکھارے وجن تو ودیق بہتر
1: تمام گھنی مہربانی ڈاکٹر صاحب سامین ڈاکٹر صاحب مختلف بیماریوں جو ماہر ڈاکٹر ہے گردے جی پتھری ہے مسانے جی پتھری ہے پتے جی پتھری ہے نک جی ہڈی ودھیل ہے گلے جا گدود ودھیل ہیں کا بھی بیماری لا علاج نہ ہی اواں کے پرانے کا پرانا اسکن جو مسئلہ ہے جی 2022 کا وٹھی اسیں اکثر ذکر کرنا ہے اسکن جا تمام گھنا ایشوز آیا کافی مریض اڑا جن کے 5 سال 4 سال 3 سال تھیا ہیں ان کے 10 سال تھیا ہیں اسکن جا پرابلمز ہیں وہ صحت یاب نہ تھیا تھن پیا تا کو چون چاہیے تھا ڈاکٹر صاحب
0: اس کے حوالے سے ماشاءاللہ کافی سارا پیشنٹس جو اسا ڈیل کیا ہیں الحمدللہ کافی سارا ان کے شفا یاب تھی چکے ہیں
1: تمام بہترین جھلی گھنی 10 سالن جو پیشنٹ ہے اسکن جو تو وہ بھی صحت یاب تھی ونجن تھا مریض بھلے اسکن جو پرابلم ہے نک جی ہڈی ودھیل ہے گلے جا گدود ہیں اواں کے فالج ہے جے کے بالکل بھی گھومی نہ سکندا یا جن کے سندھن جو سور جوڑن جو سور جے کے کنرگ ورا ہیں ڈاکٹر صاحب وٹ اڑا بھی مریض آیا جے کی گاڑی ما لہندا کون ہویا پر وقت گزرن کا پوجے رہے ڈاکٹر صاحب علاج شروع کیو تو انن جو یہ پوزیشن بیٹھی تو من وہ صحت یاب تھی ویا پان ڈاکٹر صاحب وٹ ایندا ہوا ایک کال جے کالر دی طرف ایندا سی السلام علیکم جی ادا کیر صاحب پہ گلائے نذیر خوش صاحب کے بھلے کار چوندا بلوچستان کا گلائے پیو بلوچستان کتھا گلائے پیو مجھا سائیں
3: صحبت پر بلوچستان
1: اچھا صحبت پر بلوچستان کا چھا پوچھندا ڈاکٹر صاحب کا
3: ڈاکٹر صاحب اسا یہ پوچھندا ہے سین تما جو کو ہے سو صبح جو تھندو ہے تو متھے میں سور ہوندا ہے اد متھے میں سور
1: اچھا اد متھے میں سور ہوندا ہے سجے پاسے نہ کھبے پاسے نہ ویب سائٹ کے تھرو پہ بدھو یا آس پاس میں آیا ہوئے سندھ میں ہلو ماشاء اللہ تمام بہترین ڈاکٹر صاحب بدھائی جی ڈاکٹر صاحب
0: جیسے بھاج مہربانی اساں کے بلوچستان ما جو کو اساں کال کی ہے ا دیکھ ضرور بدے نہ سدے خفقان جو سور یا میگرین پین یا اد متھے جو سور دیکھ چوندا ہوں تا ان حوالے سان دیکھ چنا سی دیکھ تا اساں ہومیوپیتھک میں کامیاب علاج موجود ہے جے کدے کافی دفعہ بے اندا علاج کرائے چکو فرق نہ پیو تا اساں وٹ مہرا پر جو کو سوچن ائی روبرو دکھارے دوا وٹ سکدا جو کافی سارا بلوچستان جا دوست اساں وٹ ایندا
1: جی او پہرے ایندا جل منگ سی بلوچستان
0: پیشنٹ بلوچستان جا موجود ہیں جے کورس تے ہیں ایندا ہیں بہرحال ادے کے بدائیں سی تے استا قدوس ایکڑو خمیرہ ماجون ایندو ہے فی الحال جے کہ اساں نتھا اچ سکن تا اوہ تا وٹھی کرے ادھ چمچی صبح شام نیرانے استعمال کر سکدا ہے خس خس رات جو ادھ چمچی کھیر میں کاڑے اوہ پین انشاءاللہ تعالی ان سا بھی اللہ تعالی ان کے کافی شفا
1: تمام گھنی مہربانی سامین واں کے بدھائی دالو سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اساں دے اسٹوڈیو میں موجود ہیں 03011 9981 ڈاکٹر صاحب جو نمبر ہے ڈاکٹر صاحب مختلف بیماریوں بابت جان دینا ہیں معلومات دینا ہیں اساں دے معزز بدھندڑن کے اللہ تعالی دے حکم سے مریض صحت یاب تھی ونجن تھا کا بھی بیماری لا علاج نہ ہی اواں کے کدیں بھی مایوس نہ تھینو متھے جو سور ہوجائے اد متھے جو سور ہے ان کے علاوہ تری ودی ونے تھی ہیپاٹائٹس بی ہے سی ہے جگر جو بھی بیماریوں ہیں ان سبھی بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں جن جو قد ننڈو ہے عورتن یا مردن کے پوشیدہ بیماریوں جو ڈاکٹر صاحب کامیاب علاج کن تھا انہیں پروگرام جو بھی وقت پانچ پجانے کی طرف ہی ونے پی پر ان کا پہرے اساں ایکڑی کال اجا پروگرام میں شامل کندا ہلوں تھا ڈسوں کتھا جو کالر ہوں السلام علیکم
4: ڈاکٹر
1: صاحب
3: बाबा डॉक्टर साहब का यो पुछना रही
1: जी मुझे साई
3: 2013 में मैं शादी कया रही
1: जी मुझे भा
3: औलाद नथी थे बाबा
1: औलाद नथी थे पई डॉक्टर साहब वहां के बुधाइंदो अवा एफएम बदो या इते लाइन ते रहो बुधो जी डॉक्टर साहब
0: बिल्कुल देखी चवंदासीं त हिकु त जेके हुन जो टेस्टूं मुकमल आहिनि थियल त उहे रूबरू खणी अचनि ऐं ॾेखारे हुन जो इलाज बहिराल होम्योपैथिक में मौजूदु आहे ऐं हुनजी जॾहिं पेशेंट
1: साम्हूं
0: जी साईं
1: तव्हां एफ एम ॿुधो या वरी डॉक्टर साहब खे ॿुधो
0: बिल्कुलु मां अधिक इलाज मौजूदु आहे ऐं अव्हां रूबरू अचो ऐं अव्हां टेस्टूं खणी अचो तव्हांखे दवा ॾींदासीं ॾियण जी ज़ात रब ताला जी आहे शिफ़ा उहो ई ॾींदो आहे पर असां वटि होम्योपैथिक में अहिड़ा केसिस काफ़ी असां डील कया आहिनि जिन सां अलाह ताला जी महिरबानी सां औलाद थी वियो आहे चाहे 5 साल जो हुजे चाहे 20 साल जो हुजे हुनखे औलाद थी वियो आहे
1: बिल्कुलु यकीन मां सम्झा थो अधे डॉक्टर साहब जो सवाल जो जवाबु ॿुधी वरितो हूंदो त जेके तव्हांजो रिपोर्टूं आहिनि जेके तव्हांजूं टेस्टूं आहिनि उहे खणी करे तव्हां डॉक्टर साहब खे रूबरू ॾेखारियो अलाह सांजी ज़ात ॾियण वारी आहे सामिन प्रोग्राम जो बि वक़्तु पंहिंजे पुॼाणियुनि जे तरफ़ ई वञे पियो डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछरु आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि 0301-2194-851 असांजो नंबर आहे लाइव कॉल जो इन खां अलावा डॉक्टर साहिब जो बि साॻियो ई नंबर आहे तव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबितो करे सघो था जॾहिं बि दुआउनि जे लाइ हथु खणो असांखे पंहिंजे दुआउनि में ज़रूरु यादि रखिजो ॿिए प्रोग्राम ते ॾींदा इजाज़त अलाह निगहबान अलाह वाही
4: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज
5: बिस्मिल्लाहिर्रहमानिर्रहीम मैं सैयद ज़ियाउद्दीन शाह वल्द हजरत मौलाना सैयद हौसल महाब शाह साहब रहमतुल्लाह अलैह हर शख्स ये चाहता है कि मेरा बच्चा माजूरी से बच जाए इसी तरह दीगर तमाम ऐसे अमराज से कि जो इसके लिए नुकसानदेह हो इसी तरह हिफाजती टीके और पोलियो के जो खतरात पिलाए जाएंगे मेरी दरख्वास्त है तमाम वालिदैन हज़रात से कि इन लम्हात से फ़ायदा उठाए
6: खुशखबरी खुशखबरी हाणे अव्हां जे पंहिंजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन ऐं नहनि एलर्जी कॉस्मेटिक ऐं वचड़ंदड़ बीमारियुनि जो माहिर डॉक्टर बशीर अहमद मेमण रोज़ानो शाम जो असुर निमाज़ खां इशा जे निमाज़ ताईं ऐं हर आचर ते सुबुह जो 9 वॻे खां राति 8 वॻे ताईं मरीज़नि जो इलाज कंदा आहिनि एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राब्ते जे लाइ 0300-3385-569 0300-3885-69